استاد ملک الشورا شری گرو گوبند سنگھ مہاراج جی دے پوتر زباندانی وچوں اے سویہ یا اے رچنا اکال استک بانی وچوں سی جس دوارا کلم دے تنی شاعر اعظم مارتن ستگرو مارتن میل سورج ملک الشورا شاعراں دے استاد گرو گوبند سنگھ مہاراج صفات خوبیاں تے گناہ دے منبے گن ندھان اکال پرکھ انترجامی دی حمد و سنا کر دے نے جس طرح پہلے روپا اندر آپ جی آد گرو گرنتھ صاحب مہاراج اندر اے استت بیان دے آئے نے تیویں سمپورن روپ وچ جا کے بھی اسی ہی طرح اکال پرکھ دی مہما تے گناہ واد کردے نے ہے پرمیشر ہے اکال پرکھ سرشتی دے ساجنہار ہے کونو مکان دے بناون ہارے سانا مصور تیری رچنا اندر اس دھرتی اتے بےنت ملک نے چھتا ہائے زمین ہن انہ ملک اندر آشا تے پاشا ویس تے دیس اتادت کئی فرق نے پر پامے اے درشتمان فرق نظر آندے نے پر اینا ساریاں دے ہردے اندر تیری اپما کرن دا چاہو ہے میں ویکھدا ہاں اپنی بولی اندر تیری بخشی ہوئی سرت تے مت نال فرانس تے وسن والے فرانسیسی اہل فرانس برطانیہ وچ رہن والے فرنگی اہل برطانیہ اپنی اپنی بھاشا وچ تیری اپما دا آشا ضرور بیان دے نے مکران دیش تے رہن والے تینو دھیان دے نے اور تیری آگیا اندر ہی سارے چل رہے نے کیونکہ تو سب تو وڈا اے نات اے تے ساری رچنا کریشن اپج خدائی لکائی سرشتی کائنات تیرے حکم وچ نتھی ہوئی ہے جیسا کہ پہلے روپ وچ فرمایا ہے آپ نات ناتھی سب جا کی تیرے حکم وچ بدھے ہوئے فراسی فرنگی فرانسیس کے ترنگی مکران کے مردنگی اے جا ملکاں دے نام ہے جا ملکاں وچ وسن والے مکران کے مردنگی تیرے گیت گائیت ہے کسے نہ کسے ٹنگ نال تینو آرات دے نظر پیندے باقی سترہ اندر بھی حضور ایسا ہی فرما دے نے پکھری کنداری گور گکھری گردیجا چاری کئی کئی لفظاں دا مختصر لفظ لیا گور مینز گورکھے کی کندھار وچ رہن والے کی تبت وچ رہن والے کی نیپال دے گورکھے سب تینو آراد دے نے پور پلاؤ کام روپ او کماؤ کام روپ آسام دا ایک ضلع ہے اتھے رہن والے لوگ بھی تینو آراد دے نے تے تو ہر جگہ ہر سمے پورن سمپورن ہیں ویاپکیں اومنی پوٹینٹیں اومنی پریزنٹیں سرو جگہ ویاپک بھی ہیں تے سرو شکتیوان بھی ہیں سرو ٹھور میں براجے جہاں جہاں جائیت ہے انتچ سجدے وچ آندے نے سیس چکا دے نے ادب نال چوکے آندے نے میں کس کس دا نام لواں کس کس خطہ زمین دا نام لواں تے اتھے وسن والے واسیاں دے نام لواں اے پرم شکتیوان اے پرتاپ شیل ستگرو اکال پرکھ پورن پرتاپی جنتر منتر تے اتا پی ناتھ تینو کوئی جنترا منترا نال بھی پا نہیں سکدا
तू इना तो भी बाला त्रही है, पूर्ण प्रतापी जंतर मंत्र ते अतापी नाथ। अतापी तो मुरादे ताप साधन वाले, तप साधन वाले, तूनिया तौन वाले, सब तेरी वड़ियाई कर देने, पर कीर्त तिहारी को न पार पाइयत है। तेरी उपमा तेरी वड़ियाई करदिया करदिया भी कर नहीं पांदे, ता मैं भी तैनू चुकदा हां। दूसरे प्रमाण विच आखदे ने, चाओ दर्सांदे ने अपने परमेश्वर दे यस कहण दा। आप जी फरमांदे ने, जे कदी सारी खुशकी रब्बाए मस्कून ए सारी अर्थ जो है एक कागजात दा रूप धारण कर लवे, कागजा दे पलंदिया च बदल जावे, होर की लैणा है गैबी आवा। ते आखन लगे, जितना सृष्टि उत्ते पानी है, दरिया नहरां कसियां जौहर तालाब सागर समुद्रां दा जितना पानी है, हे परमेश्वर ए स्याही दा रूप अख्तियार कर जावे। तू वड्डा दाता है ते वड्डियां गुणा दा मालिक है। दुनिया ते जितने कागजात अज तक बने ने पेपर मिलना खोलो, ए थोड़े ने तेरे गुण लिखण लई। फिर आवाज ने कहा, की चाहना है? ते गुरु साहब जी कहंदे ने, सारी धरती कागज बन जावे, सारा सृष्टि दा पानी मस बन जाए, इंक बन जाए, स्याही विच बदल जाए, तेरे गुण लिखण वास्ते तैयारी है। होर की लेना है? ते होर हजूर कहंदे ने, जितनी नबातात है, वनस्पति है, बोटनी है, सारी ही कलमा दी शक्ल विच बदल जावे। कागद दीप कागद की जगह जाल दी जगह दद्दा लगा है, तो खैर मतलब इसका कागज तो ही है। बोली दी रूपरेखा भी बदलती रहती है, जिमे बाबे नानक दे वेले गोश नू गोश कहा है, पर मतलब एदा कन्न तो ही है। यक अर्ज गुफ्तम ओदो जजे पैर नुकता नहीं सी हुंदा, जजा ही हुंदा सी। बोली दा स्वरूप हुण बदलिया है, अर्ज नू जे अर्ज कहा जावे ते कोई भुल नहीं होया करदी। यक अर्ज गुफ्तम पेश तो ओदो पेस लफ्ज़ सी, हुण सस्से दे पैर च नुकता भाषा वालिया ने वधाया है। यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करतार, इथे लफ्ज गोश होवेगा, गोश कोई फारसी दा लफ्ज नहीं है, क्योंकि सियाने पुरुषा ने सिख मिशनरी कॉलेज दे दानिया ने, गुरु नानक यूनिवर्सिटी वालिया ने, पंजाब यूनिवर्सिटी वालिया ने जदों इस तरह दे लेख कढे ने, तां उहनां ए गाइडेंस दित्तन देण दा यतन कीता है। मुमकिन है किसी नूं फिट आवे जां ना आवे, पर साहतकार ए गल मनदे ने कि उदों बोली दी रूपरेखा होर सी। यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करता, इसे तरह आंदा है अगे। चलो तो गुरु साहिब जी कागज नूं कागद वरतदे ने, आदि गुरु ग्रंथ साहिब विच वी कई जगह वरत्या है, नानक कागद लखमणा श्री राग शब्द दी चौथी कड़ी दी इक तो। नानक कागद लखमणा मतलब है, गुरु नानक देव जी कहंदे ने कि लखामन कागजात होवन, नानक कागद लखमणा पढ़ पढ़ कीचे पाए, मसू तोटना आवे मसू मिन स्याही, लेखन पाउन चलाए, लेखन मैंने कलम हवा दी तेजी नाल कलम चले। इथे गुरु गोबिंद सिंह महाराज भी ऐसा ही फरमांदे ने कि कागद दीप सभे करके, दीप मैंने बर्रे आजम जितने ए खंड ब्रह्मांड ने, कागद दीप सभे करके अर सात समुन्द्र न की मस कहे हो। गुरु साहिब जी दी कविता दा जो खुलासा है उभार है, ए हर जगह पढ़ो तां इदां दा होवेगा जिवें पर्वत दी कुख चो चश्मा फुटदा है, उछलदा कुददा अटकेलियां करदा उलार खांदा। तो हर कविता महाराज दी ऐसी है, जिवें जाप साहिब दे अनेक छंत ने, अजय अलय अपय अभू उजू अनास अकाश धनपन, इस तरह नाल। तो सारी कविता महाराज दी इस तरह नाल उछाले लैंदी है, जुरत दर्शांदी है, शजाय दर्शांदी है, उलर उलर तुरदी है। कागद दीप सभे करके अरसात समुन्द्र न की मस कह हो, काट बनास्पति सगरी दिखवे उनके लेखन काज बने हो, सारस्वती बक्ता करके जो कोट गणेश के हाथ लिखे हो। भाव की है कि महाराज कहंदे ने सारी धरती कागज बन जाए,
ਸਾਰਾ ਪਾਣੀ ਸਿਆਹੀ ਬਣ ਜਾਏ, ਜੰਗਲਾਤਾਂ ਦੇ ਜੰਗਲਾਤ ਲੇਖਣੀਆਂ ਬਣ ਜਾਣ, ਕਲਮਾਂ ਵਿਚ ਬਦਲ ਜਾਵਣ, ਤੇ ਤੇਰੇ ਗੁਣ ਫੜ ਆਖੇ ਕੌਣ, ਕੋਈ ਸੀਮਤ ਮਤ ਵਾਲਾ, ਮਹਦੂਦ ਅਕਲ ਵਾਲਾ।